त्यस्तो राम्रो घरबाट माग्न आएका छन्, तँलाई चाहिँ के चाहिने हो? त्यत्रो ठुलो घर छ, गाडी छ, मान्छे एउटा कोठामा कोचिएर बसेका हुन्छन्, उनको त टुँडिखेल जत्रो बगैँचै छ। त्यस्तो घरबाट सम्बन्ध जोड्न आएपछि मान्छेको अहोभाग्यको कुरा हुन्छ, त भने नाइ भन्छस्। के छ तेरो विचार, हँ? आमा एकातिरबाट चिच्याई चिच्याई कराइरहनु भएको थियो। उहाँ मसँग बेखुसी हुनुहुन्छ, बेखुसी त हुनुहुन्छ, तर मेरो खुसीको अगाडि उहाँले त्यो खुसीलाई लत्याइदिनु भयो। तर कतै न कतै मनभित्र गुनासो पक्कै थियो। त्यही भएर त उहाँले छोरी, एउटै छोरो थियो उनीहरूको, त्यो एउटा छोरोको विवाहका लागि तिम्रो हात मागेका थिए, तिमीले अस्वीकार गर्यौ। कारण म बुझ्दिन, तर तिमीले त्यो घरमा विवाह गरेर गएको भए तिमीले जिन्दगीमा कहिले दुःख पाउने थिएनौ। निर्णय तिम्रो हो, तिम्रो निर्णयलाई म सम्मान गर्छु। बाबाले पनि यसो भनेर आफ्नो कुरा टुङ्ग्याइदिनु भयो। बाबाको पनि चित्त नबुझेको त स्पष्टै देखिन्छ, तर उहाँले मेरो खुसीको अगाडि आफ्नो गला अवरुद्ध भएको पनि लुकाउनु भयो, मेरो खुसीमै खुसी देख्नुभयो। तर आमाले भने प्याच प्याच सबैको अगाडि र एक्लैमा हरेक ठाउँमा गाली गर्नुभयो। त्यस्तो ठुलो घरबाट विवाहका लागि कुरो आउँदा विनिताले किन नाइ भनिन्? विनिताको मनमा के कुरा चलेको थियो? त्यस्तो धनी परिवारको छोरोले माग्न आउँदा सबै कुरालाई छोडेर अरू सबै चिजलाई लत्याएर त्यो खुसीलाई किन अँगालिनन् विनिताले? यी सबै कुराको जानकारी म तपाईँलाई दिनेछु। विनिताजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा म तपाईँलाई आज सुनाउनेछु। यात्रा जिन्दगीकोमा बस मन्दिराको अनुरोध छ, तपाईँ साथै बस्नुहोस्। सबै कुरा म बिस्तारै बिस्तारै तपाईँलाई पस्किँदै जानेछु।